ये वांग गती दिले वांग रश ये खवाशीन जारोक शियार करें बावो ब्रा कुष्टन खुशकु दाइक बिरन नामुस शरफ रसन शंगाल नामुस पे शरोज जियान कुरुस्तान ای گچو خورتن مه ای لوانین کرد ای گلی کردستان